0: बारमा अहोरात्र खट्दै सुरक्षाकर्मी गोरखापत्र दैनिकमा खबर छ।
1: नेपालका नदी र खोला मनसुनको समयमा विनाशकारी बन्ने गरेका छन्। रसुवा स्थित बोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट तटीय क्षेत्रका बस्ती र पूर्वधार तहस नहस पार्यो। यसबाट ठूलो मानवीय र भौतिक क्षति भयो। नेपालका नदी क्षेत्रमा वर्षेनी दोहोरिने यो कहरबाट हजारौं परिवार घरबार विहीन भएका छन्। तर पनि जोखिमयुक्त नदी किनारमा बसोबास भने घट्नुको सट्टा बढ्दै गएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कमा देखिन्छ। विज्ञहरूका अनुसार नदी किनारमा बसोबास बढ्नुको मूल कारण नदी क्षेत्र अतिक्रमण गर्नु र आर्थिक विपन्नता र भूमिहीनता हो। यसले गर्दा नदीको प्राकृतिक भाव क्षेत्रमै संरचना निर्माण हुने गरेका छन्, जुन बाढीको पहिलो निशानामा परेका छन्। भूमि मन्त्रालयका एक अधिकारीका अनुसार नदी किनारका सार्वजनिक तथा जोखिमयुक्त जग्गा अतिक्रमण गरी बसोबास गर्ने परिपाटी रोक्न स्थानीय तहले लगत संकलन र व्यवस्थापन गर्नुपर्छ। तर आर्थिक विपन्नता, स्थायी रोजगारीको अभाव र नदी उकास को जग्गा हडप्ने प्रवृत्तिका कारण वास्तविक सुकुम्बासीसँगै अव्यवस्थित बसोबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण निकै चुनौतीपूर्ण बनिरहेको छ। जबसम्म स्थानीय तहले कडाईका साथ नदी सीमाङ्कन गरी भौतिक पूर्वाधार निर्माणमा रोक लगाउँदैनन् तबसम्म मनसुनको समयमा विपत्तिको उच्च जोखिम कायम रहिरहन्छ। रामबहादुर रावलको अध्यक्षतामा 2050 सालमा गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगले विशेष गरी काठमाडौँ उपत्यकाको तत्कालीन नगर क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत अध्ययन गरी 2052 सालमा प्रतिवेदन समेत बुझाएको थियो।
0: भरिए सब गृह सनाखत हुनै मुस्किल शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। भोटेकसी नदीको विनाशकारी बाढीमा परेकाहरूको शव रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै भारतसम्म पुगेका छन्। सुरक्षाकर्मीले नदी किनारमा भेटिएका शव संकलन गरेर शव गृहमा राखेका छन्। तर मृतकको सनाखत हुन नसक्दा एकातर्फ व्यवस्थापनमा कठिनाई भइरहेको छ भने अर्कोतर्फ आफन्त पीड़ामा छन्। बाढीले बगाएका शवहरू भोटेकोसी, त्रिशुली र नारायणी नदीमा भेटिरहेका छन्। कसैको कम्मरमाथिको भाग छैन, कसैको टाउको, कसैको हात वा खुट्टा मात्र भेटिएको छ। त्यसै गरी कतिपय शव झट्ट चिन्न नसकिने गरी छेदविच्छेद भएका छन्। हराइरहेका व्यक्तिका परिवारका सदस्यका लागि नदी किनारबाट शव भेटिएको प्रत्येक खबरले मुटु झस्काउँछ। बाढीमा परेर हराएकाहरूको शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक उद्धारकर्मी नै तैनात छन्। हराएका व्यक्तिहरूको अत्तोपत्तो नभएर पीड़ित परिवारले आक्रोश पोख्न थालेपछि शुक्रबारदेखि नेपाली सेनालाई पनि शव खोजीमा परिचालन गरिएको छ।
1: लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाडी सृजना भएको तथ्य वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भूपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेहेन्दे खोलाबाट भोटेकोसी हुँदै विनाशकारी हिमबाडी नेपाल प्रवेश गरेको ठहर गरिएको हो। उक्त निष्कर्ष राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्वीकारेको छ। हिमबाढी आएको दिन बुधबार उक्त क्षेत्रबाट 2 करोड़ घनमिटर बराबरको पानी भोटेको सिउँदै चितवनको देवघाट क्षेत्र पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य बगिरहेको पानीको घनत्व घटाएर उक्त तथ्य निकालिएको नेपालका बाढी विज्ञ विनोद पराजुलीले बताएका छन्। बाढी उद्गम स्थलमा बनेको तालको पानी फुट्न सक्ने खतरा अझै उच्च छ। बाढी विज्ञ विनोद पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्याधिक पानी ड्यामबाट बाहिरिएको छ, जसले दिउँसो भन्दा बढी बहाव भोटेको सीमा बढेको छ। चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बाढीको बहाव बढेको खबर आए लगत्तै काठमाडौँमा खबर आइपुगेको जानकारी समेत गराइएको छ। ताल फुटेर बहाव बढेको हो वा बढी पानी बगेकै कारण बहाव बढेको हो भन्ने कुरा राति अबेरसम्म पनि यकिन भने भएको छैन। त्यसका लागि चिनिया पक्षसँगको सम्पर्क कायम गरेर जानकारी लिन अबेरसम्म प्रयास जारी राखिएको छ।

0: एसोस एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर सरकारले भोटेकोशी बाढीमा परी सुरुङमा फसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूका ठाउँमा जडान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सुरुङमा फँसेका नागरिकको उद्धार गर्न तथा सुरुङ खुलाउन भारत र चीनसँग रेस्क्यू टोली पठाउनका लागि आग्रह गर्दै भारत र चीन सरकारसँग समन्वय गरिरहेको जानकारी दिएका छन्
3: एउटा भिडियो सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म चलिरहेको छ त्यसमा नेपाली सेनाले सुरुङबाट उद्धार गरेको दृश्य छ जमेको लेदोमा एक सैनिकले हातले तानिरहेका र अर्का सैनिकले धकेलिरहेको देखिन्छ यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा सेनाको प्रशंसा भइरहेको छ त्यो दृश्य हो माथिल्लो त्रिशुली एकमा कार्यरत कर्मचारीलाई उद्धार गर्दाको बुधबार आएको बाढीपछि जलविद्युत आयोजना वा सुरुङमा फँसेकालाई सेनाले उद्धार गर्दै आएको छ तर 11 जलविद्युत आयोजना 934 अझै सम्पर्क विहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले जनाएको छ ती आयोजनामा कति मान्छे फसेका छन् भने एकिन तथ्याङ्क अझै आइसकेको छैन
2: भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार उपचार र राहतका लागि प्रदेश र स्थानीय निकाय संघ संस्था तथा व्यक्तिहरूले आर्थिक रकम तथा भौतिक सहयोग जुटाउने क्रम जारी रहेको छ
3: भोटेकोशीमा बाढीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी शुक्रबार साँझसम्म सम्पर्कमा आएका छैनन् उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्
2: महाकाली नदी तटीय क्षेत्रमा हुने सम्भावित बाढी पहिरो र डुबनको सूचना दिन नागरिक स्तरमा गठन गरिएका पूर्व सूचना प्रणाली निष्क्रिय बनेका छन् महाकाली नदी तटीय समुदायका मानिसलाई विपदबाट बचाउन दार्चुलादेखि कञ्चनपुरसम्म 13 नेपाल भारत संयुक्त पैरवी मञ्च गठन गरिएको थियो यो क्षेत्र भारतको धौली गंगा बाँध र भूकम्पीय जोखिमका कारण उच्च जोखिममा रहेको बताइएको छ
3: भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावितको उद्धार विपत्ताको खोजी घाइतेको उपचार खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढ़ेको छ अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 ४,38,08,52,252 रूपियाँ संकलन भएको छ यो 9 वाणिज्य बैंकका खातामा जम्मा भएको रकम हो थप 2 बैंक हिमालयन र लक्ष्मीमा 680,618 अमेरिकी डलर जम्मा भएको सचिवालयको भनाइ छ

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ।
4: अब खेल खबर। नेपाली मिक्स्ड मार्शल आर्ट्स खेलाडी रविन्द्र ढाड बझाङको बागले अन्तर्राष्ट्रिय मञ्चमा अर्को ऐतिहासिक सफलता हात पारेका छन्। चीनको सांघाईमा जारी रोड टू यूएफसी प्रतियोगिता अन्तर्गत बान्ट वेट समूहको सेमी फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
3: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा समृद्धि गेवालीले लेख्नु भएको छ, विपत्तिको प्रतीक्षा कि पूर्व तयारी शीर्षकमा। उद्धार र राहत महत्वपूर्ण छन्, तर हाम्रो पुस्ताको सरकार अझ एक कदम अगाडि बढ्नुपर्छ, किनकि प्रकृति पर्खेर बस्दैन। अब केवल न्यूनतम काम गरेर लोकप्रियता कमाउने राजनीति चल्दैन। शोकमा परेका परिवारलाई पैसा दिएर र कसैलाई शहीद घोषणा गरेर मात्र समस्याको समाधान हुँदैन। भोसे कोटीकै सन्दर्भमा हामीले 14 महिनाको अन्तरालमा दुईवटा विनाशकारी बाढी देख्यौं। दुवै पटक हाम्रो सक्रियता विपत्ति आएपछि त्यसलाई आपतकालका रूपमा लिने र उद्धारमा लाग्नेमै केन्द्रित रह्यो। विज्ञहरूले पटक पटक यस्ता घटना घट्न सक्ने चेतावनी दिँदै आइरहेका छन्। अब प्रश्न यस्ता विपत्ति आउँछ कि आउँदैन भन्ने होइन, अब विपत्ति आउँदा हामी तयारी छौ कि छैनौ भन्नेतर्फ केन्द्रित हुनुपर्दछ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
5: त्यहाँ त कहाँ घर आएछ सबै सामानहरू, कस्मेटिक, स्टेसनरी, बच्चाका सबै सामानहरू, प्लास्टिकका आइटम, गमला, सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका।
6: 99 इजी मार्ट, गमौली, ब्यास्टिन, सफा सडक, नगरपालिका सन्दै, मुक्तिनाथ बैङ्कको आडैमा। मोबाइल नम्बर 97 4 23 46 118।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास्तुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि नि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चितवन कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्ट।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113527, 0655650।

0: तिम्रो सपना के छ?
1: मैले त भोलिको भविष्य सोचिरहेको छु, अनि तिम्रो खुसी चाहिँ केमा छ नि?
0: मेरो खुसी तिम्रो खुसी जेमा छ त्यसैमा।

नेपाली समाजले हरेक पुरुषलाई एउटा बलियो पात्रको रूपमा लिन्छन्, अनि छोरो मान्छे आफ्नो छोरो मान्छेहरूमा सधैँ घमण्ड गर्छन्। त्यही घमण्डको शिकार आज म भएकी छु। म जस्तो हजार चेली भएका छन्, त्यसैले त जस्तो पापीलाई अब यो समाजमा बस्नु कुनै पनि अधिकार छैन।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार रु 15,000, दोस्रो पुरस्कार रु 10,000, तेस्रो पुरस्कार रु 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000, सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 9841120740।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066, 73344।
3: फुलको आँखामा फुलै संसार।
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
5: ब्यास 3 प्रशासन चोक, दमौली।
6: दमौली FM 94.2 समुदायको आवाज।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आफूले पनि सँगै लिएर कतै
1: नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै डमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट डमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 423 1118

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर

0: दमौली एफएम 94.2 MHz।
1: हामीले चन्दादातालाई यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्दादाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ, बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षेकोसमा चाहिँ राखिदिने राम्रो चाहिँ गरे।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिर चाहिँ खोलो आएको छ, बिचमा टुप्पो छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, त्यो कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ। र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा त्यही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ, तर चन्दादाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला। हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन्, अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर पनि त्यस्तै अग्रसरहरू भइरहेका छन्, काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्दा चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ।
0: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको 15 लाख होइन। महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्दादाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन, अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ, प्रचार प्रसार पनि केही कमी गरिएको छैन, छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त, तर यो वर्षको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि, केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ।
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सिडिओ साहबलाई नै हामीले एउटा पत्र दिएको छ, हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ। हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ, यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटिएको छ,
0: 10 वटै पालिकाहरू,
1: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन, अलिक टाढा त होइन, हामी यता आबु खैरेनीसँगसम्म यता चाहिँ थरपुसम्म त्यहाँसम्म पुगिएको छ, हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ, उसलाई नगरपा प्रमुखलाई प्लस वडाध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
1: हाम्रो यो 28 गते बाट चार गति भदौ चार गतिसम्म साउन 28 भदौ चार गतिसम्म हाम्रो कार्यक्रम छ। 28 गति भदौ साउनको 28 गति हामीले चाहिँ कलश यात्रा निकाल्छौँ, 10 बजे टाइम छ हाम्रो। त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभा हुन्छौँ कलश यात्रा गरेर, त्यहाँ चाहिँ सबैजनाले आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् यसमा। र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजेबाट कार्यक्रम सुरु हुन्छ। 7 बजेबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजेसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ। र त्यसपछि 10 बजेबाट फेरि पछि 5 बजेसम्म चाहिँ प्रोग्राम हुन्छ। 5 बजेपछि फेरि 7 बजेसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि। अनि त्यसबाट 7 बजेबाट 10 बजेसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एकदम रूपले हाम्रो चाहिँ 3 गतिसम्म चल्छ। 3 गति चाहिँ हाम्रो लक्ष्य हुन्छ, प्रोग्राम छ। त्यसपछि
0: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ, कार्यक्रममा तय गरिएको छ। यो कस्तो कार्यक्रम हो
1: यो 3 गते चाहिँ? अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन्, उहाँहरूले चाहिँ कस्तो किसिमबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरूले उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले पनि गर्ने चाहिँ हामीले गर्ने होइन, यो चाहिँ गुरुजीहरूबाटै गराउने हो। यसबाट
0: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
1: यो सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेव ज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू एउटा सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ।
0: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथा वाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
1: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको हो र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
0: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, 84 पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
1: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
0: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
1: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गरेर पाइनुहुन्छ, 84 पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँले तपाईँले भन्नुभयो ती एभग चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
0: 7 बजेदेखि
1: बेलुका बिहान दस बजेसम्म
0: हरेक दिन
1: त्यही समय त्यसैको लागि राखेको।
0: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
1: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो, 400 माथिको रसिद काट्ने,
0: रसिद
1: 400 माथि सबैलाई रसिद पाउनुहुन्छ। अनि त्यसपछि 1000 माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
0: नाम वाचन गरिन्छ
1: उहाँले 1 पैसा चाहिँ प्रदान गर्नुभयो भनेर। अनि 2000 माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई 5000 माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ। अनि 10000 माथिको 1 नाम शिलालेखमा लेखिन्छ है राखिन्छ। अनि 15000 माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ, लेखिन्छ शिलालेखमा लेखि, त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है। अनि 25,000 भन्दा माथिको इच्छाइएका दुईजना व्यक्तिको चाहिँ
0: शिलालेखमा
1: नाम लेखिन्छ, 50,000 भन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ तिनजनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार। अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ। 75 भन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
0: ल्याउनु,
1: मन्दिरसम्म
0: ल्याउनु,
1: महायज्ञसम्म ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ ऊ छ। अनि 1,00,000 भन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साखा अबिर अबिर त्यहाँ के थप्यो अबिर बा जात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 1,25,000 भन्दा माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने, त्यो सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्योभन्दा के सम्मान गर्छ
0: विशिष्ट
1: सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ। र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझ विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
0: स्थानीय आमा समूहको सभ्यतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
1: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
0: सङ्घ
1: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ होइन, कोही अब उसमा पनि हुनुहुन्छ के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्,
0: कष्ट
1: नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखिएको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
0: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
1: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
0: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
1: हाइवेसँगै जोडिएको
0: किन भन्दाखेरि हाइवेमा हिँड्ने मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
1: जान सक्ने अवस्था नि छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा होइन। अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा चाहिँ छिर्कने स्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कने स्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कण भनेको टुक्रा, कपाल कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कण स्वर छिर्कण हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भन्छ छिर्कने स्वर भनेर चाहिँ पहिलेदेखि चाहिँ छिर्कने स्वर भएको हुनाले यसलाई छिर्कने स्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानीको पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
0: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
1: मन्दिर त धेरै ठुलोमा छैन, 4 आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको होइन, त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ। अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवन गरेर थियो, अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रतबन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ यी गर्न थालियो भने गाउँघरका वरिपरिको सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामीले त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
0: महायज्ञमा तनावबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ। बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
1: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्। खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन। हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई हामीले
0: सबै व्यवस्था
1: मिलाएर हामी पठाउँछौँ।
0: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
1: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
0: सबै सहज छ,
1: सहजै गरिरहेको छ हामी। किनभने एकजना दुईजना मात्रै लागेको भएन, पुरै गाउँ टोलै लगाएर बनाइएको छ। अहिले त्यहाँ हाम्रो त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्नेछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ। र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो,
0: 80%
1: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
0: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोगहरूलाई चाहिँ राम्रो छ,
1: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेकदेख गर्नलाई। जनप्रतिनिधिहरूलाई हामीले अनुगमनसँग त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
0: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
1: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्। र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
0: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ,
1: प्रत्यक्ष प्रसार पनि हुन्छ त्यहाँ। चाहिँ हामीले चाहिँ जोडिसकेका छौँ, आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ। र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
0: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान भएको छ?
1: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न सकिन्छ, धार्मिक पनि हो हामी। अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हामीलाई चाहिँ आवश्यक छ। पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो चाहिँ मूल कर्तव्य नै हो। हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
0: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
1: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरूमा पनि हालिदिएका छौँ, फेसबुकमा पनि हालेका छौँ, यसलाई ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ। र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीलाई मलाई आशा लागेको छ।
0: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ जहाँ जुन देशमा रहेर बस्नु भएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ।
1: एकदमै सहयोगको अपेक्षा गरिएको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि आफ्नो गाउँठाउँको लागि विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ। कतिपयले अब हामी के गर्ने खोइ, हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने, हामीले कसकोलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
0: बिल काटेर त्यसपछि पठाइदिनुहुन्छ
1: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ। यहाँ उहाँको परिवारहरू छन् भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ।
0: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
1: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ,
0: फेसबुकमा
1: युट्युबमा टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरूले जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
0: 4 गतिसम्म
1: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वर महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
0: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
1: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
0: हस् हस्
1: नमस्कार।

0: टिनको छाना पनि छाइयो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164066683,
1: 98563434।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: हेलो सृजना,
1: हामी छुट्टीको वर्षौ दिन भइसक्यो, फेरि मसँग किन नजिक हुन खोज्दैछौ?
0: जे भयो नि, तिमी माया गरेको मान्छे त हो नि।
1: तिमी एउटा विवाहित मान्छे हो, फेरि पनि मेरो पछि लाग्छौ भने म जे पनि गर्न सक्छु, बुझ्यौ विक्रम?
0: हेलो सृजना,

पक्का सकिएको छैन। कथा अझै बाँकी छ। छोड्नेले त छोडेर गई, उसलाई बिर्सिन वचन नै काफी छ। उसले मलाई दोष लगाएर गई, अझै पनि उसलाई मेरो माफी छ। धोका सकिएको छैन, कथा अझै बाँकी छ।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: सूचना यस ब्याज बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्याज तिन बनौली तनौले ब्याज नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-33-85।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस्
0: त। भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्

0: सम्पर्क नम्बर 9827072042 9742582000।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460404।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066, 3344।

0: 94.2 समुदाय को आवाज।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
5: 98 5 60 43 234।
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98 5 60 25 380, 98 14 18 52 18 र 98 0 65 15 332।
0: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आफूले पनि सँगै लिएर पठाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 065 65 0 25।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: लगडा अब तिम्रो पैसा पनि सकियो अबको गेम भनेको दुईजनाको तर सुन जसले गेम जित्छ नि गीता उसको हुन्छ
1: हुन्न
2: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स तपाईँले यो अब जित्नुहुन्छ कि गीता तपाईँको हो एकदम दाइ
3: ल ल दियो है त
2: ल
3: थाहा छ नि
2: थाहा
3: जसले जित्छ
2: ल
3: गीता
2: उसको
3: ल ल
2: दाइ तपाईँ झुक्किएर हारेको के अर्को पालि फिक्स तपाईँकै यो भाइ

0: चाहो तिमी उसँग
1: कहाँ
0: तिमी मसँग खुसी हुन्नौ
1: जाऊ

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: फुलको आँखामा फुलै संसार,
4: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805041437।
5: ब्यास 3 प्रशासन चोक, दमौली।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आफूलाई पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुले त छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्दै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: आफै विवरण खैमै आपिन, खबै पनि वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
3: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9846040344।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास तीन अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार रु 15,000, दोस्रो पुरस्कार रु 10,000, तेस्रो पुरस्कार रु 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000, सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: ठुल दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल दाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्तुष्ट।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
2: Presented by IMARS Smartphone.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066673344।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0565367115 र 9841120740।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 9858000700
1: 9846043044।

0: ओए तँलाई घरको याद आउँदैन?
1: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
0: मलाई थाहा छ किन।
1: हिन्छ क्लासमा
0: ल।

Radio UN Aryan 99.1 समय को ख्याल राखौं 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसवाबारी महालसम्म 626 शव भेटियो, 2400 भन्दा बढी बेपत्ता। चितवनमा सबैभन्दा धेरै 233 शव फेला। व्यवहारिसे शव सड्न थालेपछि जमिन मुनि गाड्ने निर्णय। अहिलेसम्म 163 विदेशी सहित 2465 सकुशल उद्धार। भारतका 320 र चीनका 554 बेपत्ता। चीनतर्फका 7 जनाको मृत्यु। बाढीले ल्याएको सेप फोड्ने 29 जना पक्राउ। 92 लाख बढी बरामद। काठमाडौँमा गाई जात्रा पर्व शुरू। बसन्तपुरमा भीड। स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा सप्तरीको जनता विद्यालयमा तनाव। प्रहरीसँग स्थानीयको झडप। बाढी पीड़ित नेपालीका लागि सहयोग गर्न सीएनएनको अपिल। घुसलिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेटरका पूर्व राष्ट्रपति लेनिन मोरेनोलाई 5 वर्षको जेल सजाय। र टप 2020 सिरिजमा नेपालले भिक्टोरिया विरूद्ध सुखद अन्त्यको खोजीमा। काशीबलाई हराउँदै रविन्द्र ढाड रोटु एफसीको फाइनलमा प्रवेश।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं रसुवाबाडीमा 600 शव फेला परेको सम्बन्धी खबरबाट रसुवाको भोटेको सीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएका मध्ये 600 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शनिबार बिहान बेपत्ता मध्ये 600 जनाको शव फेला परेको हो। जस अनुसार रसुवामा 13, नुवाकोटमा 41, धादिङमा 45, चितवनमा 233, गोर्खामा 48, तनहुँमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म 2301 जनाको उद्धार गरिएको छ। जस अनुसार रसुवाबाट 676, नुवाकोटबाट 1622 र धादिङबाट 3 जनाको उद्धार गरिएको छ। त्यस्तै नेपाल चीन सीमावर्ती तिब्बत स्थित केरुङ नाकामा गएको बाढ़ीमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। पहिरोमा परि 554 जना बेपत्ता भएका चिनिया अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धारका लागि उक्त क्षेत्रमा व्यापक अभियान सञ्चालन गरिएको छ। समाचार संस्था सिन्हुवाका अनुसार शनिबार बिहान 9:30 बजेदेखि सिचुवान अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपदग्रस्त मुख्य क्षेत्रमा खोजीलाई तीव्रता दिएको छ। स्थलगत उद्धार टोलीले हेभी मेसिनरी उपकरणका साथै मानवीय जनशक्तिको समेत प्रयोग गरेर घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाएको छ। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरुङमा गएको यस प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको छ। हाल सो क्षेत्रमा उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्। विनाशकारी बाढ़ीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा व्यवहारिक शेष शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढ़ीपछि जिल्लामा हालसम्म संकलन भएका 233 शव मध्ये 8 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जनाएको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर गरेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ। ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख गरिएको छ। यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको बैठकको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै शवलाई जमिन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए सूचना नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाट स्थित खुला स्थानमा आजदेखि शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ। भारतले रसुवाको भोटेको सीमा आएको विसरबाढ़ीमा परेर अहिलेसम्म 320 जना भारतीय नागरिक बेपत्ता भएको बताएको छ। भारतीय विदेश मन्त्रालयले नेपालको बाढ़ीमा अहिलेसम्म 320 भारतीय बेपत्ता भएको बताएको हो। मन्त्रालयले अहिलेसम्म 84 भारतीय नागरिकको सुरक्षित उद्धार भएको पनि जनाएको छ, जसमा तमिलनाडुका 21 जना रहेका छन्। विदेश मन्त्रालयले अन्य 149 भारतीय नागरिक चीनबाट सुरक्षित नेपाल पुगेको पनि बताएको छ। मन्त्रालयका अनुसार झण्डै 400 भारतीय नागरिक चीनमा सुरक्षित रहेका छन्। त्यस्तै भिसरबाढ़ीबाट प्रभावित भएका मध्ये नेपाली सेनाले हालसम्म 163 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरेको छ। अध्यावधिक विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 163 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाको हवाई साधन मार्फत टिमुरे, स्याप्रुवेसी, धुन्चे र मैलुङ इलाकाबाट विदेशी नागरिकको उद्धार गरिएको हो। उद्धार गरिएका विदेशीहरूमा 113 भारतीय, 26 चिनिया, 15 कोरियन, 4 जर्मन, 2 अमेरिकी र 2 इटालियन र 1 ओमानका नागरिक रहेका छन्। टनेलबाट उद्धार गरिएका 191 जना सहित हवाई मार्गबाट 2265 जना र स्थल मार्गबाट 200 जना गरी कुल 2465 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। धादिङमा नदीले बगाएर ल्याएको सेप फोड्ने क्रममा 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरूबाट 92,68,505 रूपियाँ समेत बरामद भएको छ। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आज काठमाडौँमा गाई जात्रा मनाइँदैछ। शनिबार बिहानैदेखि बसन्तपुर क्षेत्रमा गाईको पहिरनमा दिवंगत आफन्तको फोटोसहित नगर परिक्रमा गरेर गाई जात्रा मनाउन शुरू गरिएको हो। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वमा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराइन्छ। यसरी घुमाएकाहरूलाई श्रद्धालुले दूध, फलफूल, रोटी, सेउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्दछ। नगर परिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर र समय वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विहल भएकी आफ्नै रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउनु यो पर्व शुरू गराएको ऐतिहासिक तथ्य रहेको छ। गाईजात्रा हनुमान ढोका स्थित राजा प्रसाद राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्दछ। राजनीतिक मुद्दामा फरक फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू रसुवाको बाढ़ीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भएका छन्। बाढ़ीपछि उत्पन्न मानवीय संकटमा सत्तारूढ़देखि प्रतिपक्षमा रहेका दलहरू आआफ्नै ढंगले उद्धार र राहतको साझा जिम्मेवारीमा जुटेका छन्। दलहरूले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आआफ्ना पार्टी पंक्तिलाई खटाएका छन्। सत्तारूढ़ दल रासोपारी पार्टी पंक्तिलाई र्याट मार्फत सुरक्षा निकाय संघको समन्वयमा उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार उद्धार र राहतको संयोजनको जिम्मा ऱ्याटका पूर्व संयोजक आशिष थापालाई दिएको छ। थापाले रसुवाको मैलुङ स्थित सेते ओडारबाट बिहिबार एकै दिन करिब 250 जनाको उद्धार गरिएको बताएका छन्। ऱ्याटले झण्डै 600 जनाको उद्धार गरेको समेत उनको भनाइ छ। उद्धार गरिएका मानिसहरूलाई नुवाकोटका 5 सेल्टरमा राखेर खाना तथा बसोबासको व्यवस्था गरिएको पनि जानकारी गराइएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उद्धार र राहतका लागि रसुवा बाढ़ी विपद व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। केन्द्रीय सदस्य समेत रहेका रसुवा सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ। कांग्रेसले केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क पनि स्थापना गरेको छ। पार्टीका तर्फबाट हुने सबै खाले सहयोग आचार्य संयोजकत्वको समितिको समन्वयमा हुने कांग्रेसले जनाएको छ। त्यस्तै एमाले बाढ़ी प्रभावितको उद्धार राहतका लागि भातृ संगठनहरू अनि राष्ट्रव्यू युवा संघ लगायतका संगठन सदस्यहरूलाई खटाएको छ। त्यस्तै नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 10 भदौमा सामाजिक सञ्जाल मार्फत पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार राहत तथा मानवीय सेवामा जुट्न र स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएका थिए। त्यस्तै जसपा नेपालले पनि बाढ़ी प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ। राप्रपाले पनि पार्टीका सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकलाई उद्धार राहत र मानवीय सहयोगमा सक्रिय हुन आह्वान गरेको छ। श्रम संस्कृति पार्टीले पनि बाढ़ी प्रभावित क्षेत्रमा नेता कार्यकर्ताहरू खटाएको छ। उक्त पार्टीका सांसद आर्यन राई आफै प्रभावित क्षेत्रमा पुगेका छन्। शिक्षक कर्मचारी भर्नाका लागि यसअघि स्थगित गरिएको छनौट परीक्षा पुनः सञ्चालन गर्न खोजिएपछि सप्तरीको बलान बिहुल गाउँपालिका 6 स्थित जागेश्वर गहिराई चरथा माध्यमिक विद्यालयमा शनिबार तनाव उत्पन्न भएको छ। परीक्षा सञ्चालनको विषयलाई लिएर स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको हो। विद्यालयको गेट खोल्ने विषयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँ प्रहरीसँग स्थानीयको विवाद भएको स्थानीयहरूले बताएका छन्। घटनाका क्रममा केही व्यक्तिमाथि कुटपिट समेत भएको स्थानीयको दावी छ। प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै बलान बिहुल छकावडा अध्यक्ष सूर्य कुमार दासले विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन्। उनले विद्यालयका प्रधानाध्यापक भोला यादव, व्यवस्थापन समिति अध्यक्ष तथा छनौट समितिका संयोजक नथुने दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशि कुमार यादव बीच मिलेमत भएको आरोप लगाएका छन्। पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रसुवाको भोटेको सीमा बुधबार आएको विनाशकारी बाढ़ीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौँ मुगलिन सड़कमा लेदो थुपारेको थियो। बाढ़ीले ठाउँ ठाउँमा थुपारेको लेदो पन्साएपछि शुक्रबार राति 8 बजेदेखि सड़क एकतर्फी सञ्चालनमा आएको हो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेरौनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी रहेकाले सड़क एकतर्फी सञ्चालनमा आएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। नेपालमा आएको विनाशकारी आकस्मिक बाढ़ीबाट प्रभावित नागरिकलाई सहयोग गर्न अमेरिकी समाचार संस्था CNNले विश्व समुदाय समक्ष अपील गरेको छ। CNNको इम्प्याक्ट योर ओल्ड अन्तर्गत प्रकाशित सामग्रीमा चीन र नेपालमा बुधबार आएको विनाशकारी बाढ़ीले कयौं समुदायलाई गम्भीर रूपमा प्रभावित बनाएको उल्लेख गर्दै बाढ़ी पीड़ितलाई सहयोग गर्न आह्वान गरिएको हो। CNNका अनुसार बाढ़ीपछि 1,900 भन्दा बढ़ी मानिस बेपत्ता छन्। संचार सम्पर्क, विद्युत तथा आवश्यक स्रोत साधनमा आएको अवरोधले खोज तथा उद्धार कार्यमा समेत प्रभावित भइरहेको समाचारमा उल्लेख गरिएको छ। ती टोलीले स्वच्छता सामग्री, खाद्यान्न, सुरक्षित खानेपानी तथा स्वास्थ्य सम्बन्धी सहायता समेत वितरण गरिरहेका छन्। त्यस्तै जलविद्युत आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरी बापत चिनिया कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्व राष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार 5 वर्षको जेल सजाय सुनाइएको छ। 73 वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिडुल गर्न कठिनाई हुने भन्दै अदालतले उनलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ। मोरेनो

हॉस्टेलमा पढ्न आएको किन पढ्न आएको आइन्दा तिमीहरूले यसको खर्च गरे भने

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै डमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट डमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास तीन अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार रु 15,000, दोस्रो पुरस्कार रु 10,000, तेस्रो पुरस्कार रु 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000, सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
6: 9556043234।
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि नि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चितवन कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली गुरुस्तर विश्वास सेवा।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदायको आवाज।

ए नानी हो, थाहा पायौ कि पाएनौ, आज त रोदी घरमा दुर्गा घालको रमाइलो साँझ जम्का भेट छ रे नि, जानी होइन? किन नलानु? लौ आऊ है, आऊ सालीजो भाकामा यसो रमाइलो गरौँ।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: सामाजिक सञ्जाल जी छ्यानली झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसो सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परेमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास किम दनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-033-85।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास्तुई, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यासचार सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806617350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई, न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: ए बहिनी, घर त चिटी कै बनाएछौ? हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 565 025।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्ग्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 58 00 700,
0: 98 460 40 344।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0

0: दिदी
1: हो र कति खोजे पदम चोकमा पो रहेछ त
0: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
1: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
0: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9894100061 9066473344

0: ठुलो पनि सँगै लिएर कतै भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर 97

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास तीन अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क रु 255। विषय वस्तु

0: नारी र महिला सशक्तिकरण प्रति गीत समय 7 मिनट पुरस्कार प्रथम पुरस्कार रु 15,000 दोस्रो पुरस्कार रु 10,000 तेस्रो पुरस्कार रु 5,000 दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000 सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000 प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने
1: आउँछ ब्याज बचत तथा ऋण सहकारी संस्था लिमिटेड

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्या वा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: मैले देखो
5: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 मा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले अहिलेसम्म 623 जनाको मृत्यु, अझै पनि 2426 जना सम्पर्कविहीन। चितवनमा संकलन भएर पहिचान नखुलेका तथा बेवारिसे शवको व्यवस्थापन गरिँदै भोटेकोशी बाढ़ीपछि भूमिगत पावर हाउसमा फसेकाको उद्धार जारी। त्रिशुली 3A सुरुङको मुख खोल्न 82 सुरक्षाकर्मी परिचालन। रसुवाबाट उद्धार गरिएका बाढ़ी पीड़ितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर। अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन कांग्रेसको माग। चीनबाट सुरुङ सम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदै बाढ़ीबारे पूर्व जानकारी दिन नेपालमा गुगलले शुरू गर्यो आपतकालीन सूचना सेवा। रूस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै करिब 1 दर्जन राष्ट्र प्रमुख सहभागी हुने। अमेरिका र भेनेजुएला बीच 65 अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता। र नेपालका बाढ़ी पीड़ितका लागि टप एन T20 सिरिज मार्फत सहयोग अभियान। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिँदै।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। भोटे कोशी नदीको भीषण बाढ़ी पछिको परिस्थिति बारेको खबरबाट। भोटे कोशी नदीमा आएको भीषण बाढ़ीले अहिलेसम्म 623 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 626 पुगेको छ। फेला परेका शवहरूमा सबैभन्दा धेरै चितवनमा 233, नवलपुरमा 158, नुवाकोटमा 51, गोर्खामा 48, धादिङमा 45, नवलप्रासी पश्चिममा 47, तनहुँमा 31 र रसुवामा 13 जना रहेका छन्। यस विनाशकारी बाढ़ीपछि अझै पनि 2426 जना सम्पर्कविहीन छन्, जसमा नेपाल प्रहरी, सेना, जलविद्युत आयोजनाका कर्मचारी, 517 विदेशी नागरिक र 127 गैर आवासीय नेपाली रहेका छन्। घाइते 101 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित क्षेत्रमा टोलीहरूले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएका छन्। रसुवाको विनाशकारी बाढ़ीमा परि चितवनमा संकलन भएर पैसा नखुलेका तथा व्यवहारी सेसबको व्यवस्थापन गरिने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पहिचान हुन नसकेका शवलाई डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राख्दै भरतपुर महानगरपालिका एक देवघाट स्थित खुला स्थानमा व्यवस्थापन गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रसुवा बाढ़ीपछि चितवनमा संकलन भएका शवमध्ये 4 पहिचान भइसकेको र 229 शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा रहेको जानकारी दिनुभएको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शवको अवस्था सडी गलेको र पहिचान गर्न नसकिने रहेको उहाँले बताउनु भएको छ। शवहरू लामो समयसम्म राख्दा सड्ने, गल्ने र त्यसबाट संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञको राय रहेकाले तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था आएको अर्यालको भनाइ छ। विषम अवस्थालाई मध्यनजर गर्दै पहिचान हुन नसकेका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम शव व्यवस्थापन गर्ने निर्णय भएको छ। प्रशासनका अनुसार सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। यसबाट भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराउन सहज हुने अपेक्षा छ। शोकको विषम परिस्थितिमा गरिएको यो निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ। साथै बाध्यात्मक परिस्थितिबाट सिर्जित यस निर्णयबाट पीड़ित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा याचना पनि मागिरहेको छ। रसुवा बाढ़ीपछि चितवनमा ल्याइएका तथा संकलन गरिएका शवको व्यवस्थापनका लागि प्रशासनले सम्बन्धित परिवार वा आफन्तले आवश्यक जानकारी लिन र सम्पर्क गर्न सक्ने पनि जनाएको छ। सूचना अनुसार थप जानकारीका लागि प्रहरी निरीक्षक अनिल थापा र सहायक प्रहरी हवलदार सुजन खनाललाई सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत पूर्वाधारमा पुगेको क्षति, मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनस्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत आपूर्ति पुनस्थापनालाई उच्च प्राथमिकता दिएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने काम अगाडि बढ़ाएको छ। मन्त्रालयका अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति सुचारू गरिएको छ। रसुवाको धुन्ची क्षेत्रमा पनि विद्युत लाइन यथाशीघ्र सञ्चालन गर्ने गरी काम भइरहेको छ। भोटेकोशी नदीमा अझै बाढ़ी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएस अलर्ट मार्फत पूर्व सूचना प्रवाह गरी सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। रसुवास्थित त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका मानिसको उद्धारका लागि सुरुङको मुख खोल्ने कार्य तीव्र पारिएको छ। दुई दिनदेखि सुरुङको मुख खोल्ने प्रयास भइरहेको छ। यही क्रममा आज बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप गति दिइएको छ। टनेलभित्र मानिस फँसेको गुनासो आएपछि उद्धार टोली परिचालन गरी लेदो तथा भग्न अवशेष पछ्याउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अगाडि बढ़ाइएको छ। सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिन आइतबार रातिदेखि नै नेपाली सेनाका 62 सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका 20 गरी 82 जनाको संयुक्त टोली खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास पनि निकै चुनौतीपूर्ण बनिरहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढ़ी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ। कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर यस्तो आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटेर उहाँले सरकारले गर्नुपर्ने कामहरू के कस्ता हुन् भनेर बुदागत रूपमा समेत दिनुभएको छ, जसमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिनुपर्ने विषय छ। यसअघि आङदेम्बे नुवाकोट लगायतका क्षेत्रमा आफै निरीक्षणमा जानुभएको थियो। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250 एला गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल करिब 100 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो। गुम्बाको मेडिटेशन हलमा पीड़ितलाई राखिएको छ। गुम्बामा अस्थायी बसोबासका लागि ल्याइएका बाढ़ी पीड़ितका लागि नेपाल रेडक्रस सोसाइटीले 50 मण्डी र 50 म्याट्रेस उपलब्ध गराएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या 187 पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी गराएको छ। बोर्डका अनुसार 184 पर्यटकको उद्धार भएको छ र 3 सम्पर्कमा आएका छन्। अझै 420 पर्यटक सम्पर्क बाहिर रहेका छन्। 10 भदौमा आएको बाढ़ीका कारण रसुवागढ़ी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए। चीनले नेपाललाई 20 अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका 2 कार्गो विमान र सुरुङ सम्बन्धी बिग्रेको 2 टोलीसँगै नेपाल सरकारलाई 20 लाख अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। यसअघि अन्य देशले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भारतले राहत सामग्री पठाइसकेको छ। यता चीनबाट सुरुङ सम्बन्धी बिग्रेको 2 टोली नेपाल आउँदैछन्। यही भदौ 10 गते भोटेको आएको विनाशकारी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ। कतिपय विद्युतको आयोजनामा टलेनमा फँसेकाको उद्धार हुन बाँकी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेकाको उद्धार र उत्खनन जारी छ। अहिलेसम्म 20 भन्दा बढ़ी उत्खनन भइसकेको रिपोर्टिङ प्राप्त भएको छ र अन्यत्र पनि आयोजना पुरिएका वा बगाएका क्षेत्रमा उद्धार कार्य जारी रहेको जनाइएको छ। यही बेला चीनबाट सुरुङ सम्बन्धी बिग्रेको 2 टोली नेपाल आउन लागेका हुन्। बाढ़ी तथा अन्य विपदका जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी दिन गुगलले नेपालमा आपतकालीन सूचना सेवा शुरू गरेको छ। गुगलले होम पेजमा नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एण्ड अपडेट्स छुट्टै लिंक उपलब्ध गराउने भएको हो, जसमार्फत पछिल्लो बाढ़ीको अवस्था, जोखिम क्षेत्र सम्बन्धी जानकारी तथा अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित समाचार हेर्न सकिने व्यवस्था गरिएको छ। सेवामा बाढ़ी सम्बन्धी गुगलको फ्लड अलर्टसँगै प्रभावित क्षेत्र देखाउने नक्सा पनि समावेश गरिएको छ। यसले बाढ़ीको जोखिममा रहेका स्थान पहिचान गर्न र यहाँको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ। गुगलका अनुसार आपतकालीन सूचनाको उद्देश्य सम्बन्धित सरकारी निकायबाट जारी हुने बाढ़ीको पूर्व सूचना र चेतावनीलाई डिजिटल माध्यमबाट छिटो सर्वसाधारणसम्म पुर्याउनु हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनालाई गुगल तथा गुगल म्याप्स मार्फत प्रयोगकर्तासम्म पुर्याउन सकिने व्यवस्था गराइएको छ। कैलाश मानसरोवर यात्राबाट फर्किएका आध्यात्मिक गुरू जगदीश वासुदेव सद्गुरूलाई तातो पानी नाका हुँदै काठमाडौँ ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज हेलिकप्टर मार्फत उहाँलाई काठमाडौँ ल्याइएको हो। बाढ़ीका बेला मानसरोवर क्षेत्रमा रहेका सद्गुरू प्रभावित क्षेत्रमा हुनुहुन्थ्यो। उहाँको ईशा फाउण्डेशनले सञ्चालन गर्ने कैलाश मानसरोवर यात्राको एक टोली रसुवा बाढ़ीमा सम्पर्कविहीन थिए। सो टोलीमा रहेका 80 तीर्थयात्री मानसरोवरबाट फर्किने क्रममा नेपाल चीन सिमानाबाट सम्पर्कविहीन छन्। 10 भदौको बाढ़ीपछि सार्वजनिक एक भिडियोमा सद्गुरूले सम्पर्कविहीन आफ्नो टोलीको संख्या र सदस्यबारे जानकारी गराउनु भएको थियो। उहाँका अनुसार सो समूहमा अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपाल सहित 20 मुलुकका नागरिक थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति शी जिनपिङ सहितका ईरान र भारतका नेता किर्गिस्तान जाने भएका छन्। उनीहरू पश्चिमी प्रभावको प्रति सन्तुलनका रूपमा हेरिएको सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुनेछन्। एससीसीओको 25 वार्षिकोत्सवको अवसरमा आयोजना हुने दुई दिने सम्मेलनमा करिब एक दर्जन राष्ट्र प्रमुख सहभागी हुने भएका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले भेनेजुएलासँग वृहत तेल सम्झौता गरेको बताएका छन्। सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत र मूल्यमा पहुँच पाउनेछ। अब खेल खबर। बुधबार रसुवाको भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित बाल बालिकाका लागि अस्ट्रेलियाको डार्विनमा जारी टप एन टी ट्वेन्टी सिरिज मार्फत सहयोग अभियान सञ्चालन गरिने भएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाटै स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ। एनटी टप एनटी ट्वेन्टी सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश शुल्क लगाइने छैन। मैदान प्रवेश गर्दा दर्शकलाई स्वैच्छिक रूपमा सहयोग रकम दिन आग्रह गरिएको छ। आज राति हुने नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाड़ीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको गोला प्रथा समेत गरिने भएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान मार्फत प्रदान गरिने जनाइएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। भोटेको सी नदीमा आएको भीषण बाढ़ीले अहिलेसम्म 623 जनाको मृत्यु, अझै पनि 2426 जना सम्पर्कविहीन। चितवनमा संकलन भएर पहिचान नखुलेका तथा व्यवारिसे सबको व्यवस्थापन गरिँदै भोटेको सी बाढ़ीपछि भूमिगत पावर हाउसमा फसेकाको उद्धार कार्य जारी। त्रिशुली 3A सुरुङको मुख खोल्न 82 सुरक्षाकर्मी परिचालन। रसुवाबाट उद्धार गरिएका बाढ़ी पीड़ितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर। अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन कांग्रेसको माग। चीनबाट सुरुङ सम्बन्धी बिग्रिएको दुईवटा टोली नेपाल आउँदै बाढ़ीबारे पूर्व जानकारी दिन नेपालमा गुगलले शुरू गर्यो आपतकालीन सूचना सेवा। रूस चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै करिब एक दर्जन राष्ट्र प्रमुख सहभागी हुने। अमेरिका र भेनेजुएला बीच 65 अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता। र नेपालका बाढ़ी पीड़ितका लागि टप एन टी ट्वेन्टी सिरिज मार्फत सहयोग अभियान। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने। अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: रहेछ त हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
1: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
0: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9086 73 344
3: कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
4: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
3: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9805041437
4: ब्यास तिन प्रशासन चोक दमौली
5: दमौलिया FM 94.2 समुदायको

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदियौ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9556234।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला अपराह्नको 4 बजेको छ।
0: इट्स 4 PM।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
3: राहत कार्यलाई तीव्रता दिन सरकारले मित्र राष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिनुभएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शवहरूको डीएनए परीक्षण र रिपोर्टिङमा सहयोग पुर्याउन विदेशी सरकारलाई आग्रह गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालका अनुसार रसुवा लगायतका जिल्लामा पहिचान हुन नसकेका शवको शनाखतका लागि नेपालको मौजुदा फोरेन्सिक क्षमता अपर्याप्त रहेको छ। पहाड़ी र पहिरोका कारण 40 भन्दा बढ़ी पुल र धेरै सड़क सञ्जाल अवरूद्ध हुँदा राहत सामग्री ढुवानीमा समेत चुनौती थपिएको छ। विपदबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री खनालले पुननिर्माण र पुनर्स्थापनाका लागि अरबौं डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो। हालसम्मको तथ्याङ्क अनुसार करिब 15,000 निजी घर र 42 पुलमा क्षति पुगेको छ। यद्यपि हानि र नोक्सानीको विस्तृत अध्ययनपछि मात्र एकिन तथ्याङ्क आउने उहाँले बताउनुभयो। विदेशी टोली र निजी हेलिकप्टर परिचालनका सम्बन्धमा मन्त्री खनालले सबै उडानहरू एकीकृत कमाण्ड मार्फत नै सञ्चालन गरिएको बताउनुभयो। सरकारको कार्ययोजनाबारे स्पष्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता उद्धारमा केन्द्रित रहेको र त्यस लगतै राहत र पुनर्निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो। 2072 सालको भूकम्पपछिको अनुभव र संस्थागत स्मृतिलाई उपयोग गर्दै प्रभावित परिवारलाई आवास र अन्य सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उहाँले दोहोर्याउनुभयो। धादिङबसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेनिलटार, केरेनीटार हुँदै मास्टारा जोडिने सड़क सञ्चालनमा आएको हो। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको छ। यसअघि बुधबार बाढ़ीले धादिङ सदरमुकामलाई काठमाडौँसँग जोड्ने त्रिशुली नदी माथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सञ्चालनमा ल्याएको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो। कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन्। यससँगै रसुवा जिल्लाकै तुप्चे बीटीएस पनि आजदेखि सञ्चालनमा आएको छ। त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धनले प्राविधिकहरू त्रिशुलीबाट साइटसम्म हेलिकप्टर मार्फत पुगेका र साइट सञ्चालन गरेका हुन्। साइटबाट त्रिशुली 3B आयोजना स्थल आसपास बेत्रावती तथा कालिका स्थानको केही भागमा सेवा पुनः सञ्चालन भएको छ। र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते तथा बिरामीलाई तोकिएका अस्पतालमा रेफर गर्न सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले सूचना जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रबाट घाइते र बिरामीलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि ल्याउने क्रम जारी रहेकाले उपचार व्यवस्थापनका लागि तोकिएका अस्पतालमा मात्र रेफर गर्न अनुरोध गरेको हो। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले सूचना जारी गर्दै प्रभावित घाइतेहरूको प्रभावकारी उपचारका लागि प्रमुख सरकारी अस्पताललाई तयारी अवस्थामा राखिएको जनाएको छ। इकाईका प्रमुख डाक्टर हेमन्त चन्द्र ओझाद्वारा जारी सूचनामा सम्बन्धित अस्पतालका तथा स्वास्थ्य संस्थालाई घाइते तथा बिरामीलाई तोकिएका अस्पतालमा पाउ पठाउँदा आवश्यक समन्वय र रेफरल व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरिएको हो। मन्त्रालयले घाइतेको उपचार व्यवस्थापनका लागि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवी शिशिर अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, नेपाल प्रहरीको अस्पताल लगायतका सरकारी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखेको जनाएको छ। दिउँसो चार बजेको थाहा अपडेट सकियो. जगत बिदा हुन्छु. नमस्कार.
4: यो दाँते तो हैरान पारिसक्यो. अहिले त झन् तातो चिसो खान पनि दिँदैन. दुखेको दुखी गर्छ. दाँतको उपचार पनि गर्नु पर्ने थियो. छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ. कस्तो नसुहाउने भएको छ. सिधा बनाउनु पर्ने थियो. यसको उपचार गर्न कहाँ पो जाने होला.
5: ल अब चिन्ता गर्नु पर्दैन. रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ.
6: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन.
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
5: हजुर आउनुहोस्, चौबिसै घन्टा तपाईँकै सेवामा तत्पर छौ.
6: हजुर हाम्रा सेवाहरू.
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सासु गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740318,
5: 9805914652.
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनेली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा.
9: आँखा शिविर बस्ने सम्बन्धी सूचना.
10: तेलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ, तेलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल मेडिकल सोसाइटी जिल्ला शाखा रोल्पाको संयुक्त आयोजना द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा र विभिन्न स्थानीय निकायको संयोजकत्वमा एक दिने मोती बिन्दु छनौट सहित वृहत आँखा शिविर तपसिलको मिति र स्थानमा सञ्चालन गरिने भएकोले आँखाका सम्पूर्ण बिरामीहरूले आँखाको चेक जाँच गराई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ.
9: मिति 2083 भदौ 13 गते शनिबार. रोल्पा नगरपालिका 10 नम्बर ओडा कार्यालय भवन धवाङ रोल्पा. स्थानीय आयोजकहरू रोल्पा नगरपालिका लिबाङ रोल्पा, 10 नम्बर ओडा कार्यालय धवाङ रोल्पा र स्वास्थ्य चौकी धवाङ रोल्पा.
10: 2083 भदौ 18 गते बिहिबारका दिन रोल्पा नगरपालिका 7 नम्बर ओडा कार्यालय भवन मारिचौर रोल्पामा. स्थानीय आयोजकहरू रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा, 7 नम्बर ओडा कार्यालय मारिचौर रोल्पा नगरपालिका र निरेसो उपशाखा मारिचौर रोल्पा.
9: मिति 2083 भदौ 20 गते शनिबार. त्रिवेणी गाउँपालिका 5 नेरपा स्वास्थ्य चौकी जुगार रोल्पा. स्थानीय आयोजकहरू 5 नम्बर ओडा कार्यालय त्रिवेणी गाउँपालिका निरेसो उपशाखा जुगार रोल्पा र नेरपा स्वास्थ्य चौकी जुगार रोल्पा.
10: 2083 भदौ 21 गते आइतबार मारी गाउँपालिका 6 मिनाही स्वास्थ्य चौकी कोर्सेबाङ रोल्पामा. स्थानीय आयोजकहरू 6 नम्बर ओडा कार्यालय मारी गाउँपालिका मिनाही स्वास्थ्य चौकी कोर्सेबाङ रोल्पा र निरेसो उपशाखा कोर्सेबाङ रोल्पा.
9: मिति 2083 भदौ 22 गते सोमबार. मारी गाउँपालिका 2 घरती गाउँ स्वास्थ्य चौकी घरती गाउँ रोल्पा. स्थानीय आयोजकहरू 2 नम्बर ओडा कार्यालय मारी गाउँपालिका र निरेसो उपशाखा घरती गाउँ रोल्पा. मिति 2083 भदौ 23 गते मंगलबार. परिवर्तन गाउँपालिका दिन निरेसो उपशाखा भवन बागमारा रोल्पा. स्थानीय आयोजकहरू 3, 4 र 5 नम्बर ओडा कार्यालय परिवर्तन गाउँपालिका र निरेसो उपशाखा बागमारा रोल्पा. मिति 2083 भदौ 24 गते बुधबार. परिवर्तन गाउँपालिका 2 राङ्सी स्वास्थ्य चौकी राङ्सी पोखरा रोल्पा. स्थानीय आयोजकहरू 2 नम्बर उडा कार्यालय परिवर्तन गाउँ पालिका र राङ्सी स्वास्थ्य चौकी राङ्सी रोल्पा
10: भदौ 25 गते बिहिबार रोल्पा नगरपालिका छ कोट गाउँ स्वास्थ्य चौकी रोल्पामा स्थानीय आयोजकहरू रोल्पा नगरपालिका लिबाङ रोल्पा कोट गाउँ स्वास्थ्य चौकी रोल्पा 6 नम्बर उडा कार्यालय कोट गाउँ रोल्पा र निरेसो उपशाखा कोट गाउँ रोल्पा
9: मिति 2083 भदौ 26 गते शुक्रबार तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा स्थानीय आयोजकहरू तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नयाँ भवन रोल्पा निरेसो जिल्ला शाखा रोल्पा
10: 2083 भदौ 27 गते शनिबार तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पामा स्थानीय आयोजकहरू तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नयाँ भवन रोल्पा निरेसो जिल्ला शाखा रोल्पा आँखा शिविरका सेवाहरू निशुल्क आँखा परीक्षण आवश्यक परेका बिरामीलाई निशुल्क औषधि वितरण गरिनेछ आवश्यक परेका बिरामीहरूलाई सहुलियत दरमा चस्मा वितरण गरिन्छ उक्त शिविरमा छनौट गरिएका मोतिया बिन्दु भएका बिरामीहरूलाई तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको नयाँ भवनमा यही मिति 2083 भदौ 27 र 28 गते तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँको वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टरद्वारा अपरेशन गरिनेछ एसआईसीएस विधिबाट निशुल्क र पीएचएसीओ अत्याधुनिक मेसिनबाट सहुलियत दरमा अपरेशन गरिनेछ थप जानकारीको लागि तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको सम्पर्क फोन नम्बर 086-44-179 98-605-33-365 र 98-624-15-367 मा सम्पर्क गर्नुहोला आयोजक तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेड क्रस सोसाइटी जिल्ला

0: निशुल्क पढाइ दिने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा सब खर्ती सत्यसम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निलावि, मावि र शिक्षक लाइसेन्स,
1: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रुकुम पूर्व रोल्पाको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृति कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यतिथि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमी युवा फर्महरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 2100 दिन अर्थात् मिति 2083 भाद्र 21 गते भित्र यस कार्यक्रम कार्यान्वयन इकाइमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबै
2: सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम लक्षित लाभग्राही 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र रुकुम पूर्व र रोल्पा जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम कार्यक्रम विवरण परिमाण 20 पटक कुल बजेट ₹80,00,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 400,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: कार्यक्रम सञ्चालन गर्न सकिने प्राथमिक प्राप्त बाली वस्तु तथा क्रियाकलापहरू 1 तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण 2 तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण 3 दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात 4 च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण 5 मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण 6 अदुवा बेसार लगायतका मसला बालीको प्रशोधन तथा बजारीकरण 7 मौरी पालन व्यवसाय र मह प्रशोधन 8 जौ फापर सिलाम कोदो उत्पादन प्रशोधन तथा बजारीकरण 9 प्राङ्गारिक गडेउली मल वा जैविक मल उत्पादन तथा बजारीकरण 10 बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय 11 फलफूल प्रशोधन र बजारीकरण 12 खाद्यान्नको बिउ उत्पादन 13 ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण 14 साना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन 15 घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय 16 प्राङ्गारिक कृषि वस्तु निर्यात 17 व्यावसायिक पशुपक्षी तथा मत्स्य पालन उत्पादन र प्रशोधन 18 जैविक विषादी प्रांगारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
2: निवेदन साथ संलग्न कागजातहरू 1 अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसार कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव 2 निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुले कागजातहरू नागरिकताको प्रतिलिपि 3 कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण गर्न कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि 4 उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू 5 स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
3: 6 समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित सहकारी संस्थाको सिफारिस पत्र 7 निवेदकको नागरिकता वा नेपाल सरकारबाट जारी गरिएको फोटो सहितको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि 8 सम्बन्धित स्थानीय तह कृषि पशु सेवा शाखा वा वडा कार्यालयको सिफारिस पत्र 9 चालु आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा कृषि उद्यमशीलता विकास कार्यक्रमको लागि अनुदान प्राप्त नगरेको स्व घोषणा पत्र
2: थप जानकारीका लागि जुन प्राविधिक एकाई रोल्पा 086 440 188 98578 26 188 98477 04109 कार्यक्रम कार्यान्वयन एकाई रुकुम पूर्व 088113 114 97469 30917 मा सम्पर्क गर्न सक्नुहुनेछ
3: अनुसूची 2 र 3 को फारम यस कार्यालयको वेबसाइट purukumeast.namp.gov.np बाट समेत प्राप्त गर्न सकिनेछ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रुकुम पूर्व रोल्पा
4: छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसक्यो भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
5: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
4: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
5: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
4: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
4: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98578-43-122 र 98578-43-123
5: B&B डेन्टल क्लिनिक घोराही 15

0: 앞댄데 자를 위해 쇼잖아 쇼잖아 쇼잖아
1: यस रोल्पा नेत्रहीन संघ रोल्पाले दृष्टिविहीन भएका व्यक्तिहरूलाई सदस्यता नवीकरण गर्नुपर्ने भएको हुनाले सम्पूर्ण रोल्पा जिल्लामा छरिएर रहनुहुने सम्पूर्ण दृष्टिविहीन भएका व्यक्तित्वहरूलाई सदस्यता नवीकरण गरिदिनु हुन यो सूचना प्रकाशित गरिन्छ।
0: सदस्यता नवीकरण गर्दा चाहिने कागजातहरू:
1: नागरिकताको फोटोकपी एक प्रति,
0: राष्ट्रिय परिचय पत्रको फोटो एक प्रति, अपाङ्गता परिचय पत्र एक प्रति र पासपोर्ट साइजको फोटो एक प्रति।
1: सदस्यता नवीकरण गर्ने समय मिति 2083 भाद्र 1 गतेदेखि भाद्र 29 गतेसम्म।
0: सम्पर्क कार्यालय रोल्पा नगरपालिका 2 सुर्खेती डाँडा रोल्पा।
1: अन्य विस्तृत जानकारीको लागि सम्पर्क व्यक्ति र नम्बरहरू: अध्यक्ष धना धरती मगर, सम्पर्क नम्बर 98 44 99 69 63 र 98 44 96 96 12।
0: रोल्पा नेत्रहीन संघ जिल्ला कार्य समिति रोल्पा।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ला, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
2: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
4: होइन, साथ पनि झमक्क परिचय। त्यो कस्तो भोक लागिरहेको छ भने, खाना पकाउने सुरसाप छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
5: आज खाना पकाएको पाक्छ, जबसम्म मेरोमा पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदैन, सके आफै पकाएर खाए हुन्छ।
4: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
5: चार पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
4: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचाँदी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठग्गिने हो कि भन्ने डर हुन्छ।
5: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
4: सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भयो
5: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तैयार गरिन्छ नया गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
4: यता सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
5: प्रोप्राइटर तिलक रसाइली
4: सम्पर्क मोबाइल नम्बर 9861329593 9819945 बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रुकुम पूर्वी भाग कार्य क्षेत्र रुकुम पूर्वी भाग र रोल्पाको कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रुकुम पूर्वको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिलका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकोले यस कार्यक्रम कार्यान्वयन इकाइ रुकुम पूर्व र जोन प्राविधिक इकाइ रोल्पामा सूचीकृत भएका इच्छुक कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिहरूले आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिन अर्थात् 2083 भदौ 26 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ रुकुम पूर्व र जुन प्राविधिक इकाई रोल्पामा प्रस्ताव पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
7: कार्यक्रम क्रियाकलाप जुन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग इकाई पटक लक्ष्य 1 स्वीकृत बजेट 2,20,000 उपलब्ध हुने अनुदान बढीमा 50% 2 सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम इकाई संख्या लक्ष्य 2 स्वीकृत बजेट 2,05,000 उपलब्ध हुने अनुदान बढीमा 85% 3 प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम इकाइ पटक लक्ष्य 2 स्वीकृत बजेट 2,08,000 उपलब्ध हुने अनुदान बढीमा 50%
8: ओखर जोन क्षेत्र रुकुम पूर्वको लागि मात्र सिस्ने गाउँपालिका वडा नम्बर 1, 2, 4, 5, 6, 7 र 8 भूमे गाउँपालिका वडा नम्बर 2, 3, 5, 6, 7 र 8 कुठा उत्तर गङ्गा गाउँपालिका वडा नम्बर 1, 2, 3, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 उन्नत प्रविधि सहित ओखर क्षेत्र विस्तार हेक्टर 17.5.36 बढीमा 50% 2 सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम संख्या 10 स्वीकृत बजेट 2,15,000 बढीमा 85%
7: आलु जोन क्षेत्र रुकुम पूर्वीको लागि मात्र सिस्ने गाउँपालिका वडा नम्बर 4, 5 र 6 भूमे गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7 कुथा उत्तर गङ्गा गाउँपालिका वडा नम्बर 8, 10, 11 र 12 एक सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम संख्या 10 स्वीकृत बजेट रुडलाखमा 15 बढीमा 85% 2 उन्नत प्रविधि सहित आलुको क्षेत्र विस्तार इकाई हेक्टर लक्ष्य 1 स्वीकृत बजेट रुडलाखमा 4.9 उपलब्ध हुने अनुदान बढीमा 50% 3 पीबीएस बिउ खरिद तथा अनुदानमा वितरण इकाई पटक लक्ष्य 2 स्वीकृत बजेट रुडलाखमा 0.22 उपलब्ध हुने अनुदान बढीमा 50% 4 आलुको बजारीकरण सहयोग बोरा प्याकेजिङ तथा ब्रान्डिङ लगायत इकाई पटक लक्ष्य 1 स्वीकृत बजेट रुडलाखमा 0.32 उपलब्ध हुने अनुदान बढीमा 50%
8: आलु जोन क्षेत्र रोल्पाको लागि मात्र थवाङ गाउँपालिका वडा नम्बर सबै वडाहरू 1-5 सम्म परिवर्तन गाउँपालिका वडा नम्बर 1 र 2 सुनसरी गाउँपालिका वडा नम्बर 1, 2, 3 र 7 रोल्पा नगरपालिका वडा नम्बर 8, 9 र 10 1 सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम संख्या 10 स्वीकृत बजेट रुडलाखमा 15 बढीमा 85% 2 उन्नत प्रविधि सहित आलुको क्षेत्र विस्तार हेक्टर 1 स्वीकृत बजेट 4.9 बढीमा 50% 3 पीबीएस बिउ खरिद तथा अनुदान वितरण पटक 10.07 बढीमा 50%
7: मकै जोन क्षेत्र रोल्पाको लागि मात्र रोल्पा नगरपालिका सबै वडाहरू 1-10 सम्म त्रिवेणी गाउँपालिका वडा नम्बर 7 सुनिल स्मृति गाउँपालिका वडा नम्बर 2, 3 र 4 1 मकै बिउ उत्पादन हेक्टर लक्ष्य 25 स्वीकृत बजेट रुडलाखमा 0.71 उपलब्ध हुने अनुदान बढीमा 50%
8: रुकुम पूर्व जिल्लामा ओखर र आलु जोनको कार्यक्षेत्र र रोल्पा जिल्लामा मकै र आलु जोनको कार्यक्षेत्र 1 चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धिका लागि सहयोग यन्त्र मैत्री गरा सुधार संख्या 3.7.5 बढीमा 50%
7: निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू 1 रु 10 को गुलाब टिकट टाँस गरी तोकिएको ढाँचामा प्रस्ताव सहितको निवेदन 2 कृषि फर्म कृषक समूह कृषि सहकारीको दर्ता प्रमाण पत्र र नवीकरण 3 प्यान भ्याट दर्ता प्रमाण पत्र र गत आर्थिक वर्ष 2082-83 को कर सुक्त प्रमाण पत्र को प्रतिलिपि 4 कृषक समूह कृषि सहकारीको हकमा योजना माग सम्बन्धमा गरिएको बैठकको निर्णयको प्रतिलिपि जिम्मेवार तोकिएको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 5 सम्बन्धित स्थानीय तह गाउँपालिका नगरपालिका वा वडा कार्यालयको सिफारिस पत्र 6 कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व हुने खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तीमा 5 वर्षको र निर्माण पूर्वाधारका लागि 10 वर्षको सम्झौता पत्रनामा 7 अन्य निकायहरूबाट सोही प्रकृतिको कामबाट लाभान्वित नभएको र दोहोरो नपर्ने प्रतिबद्धता
8: नोट 1 विगतका आर्थिक वर्षहरूमा यस कार्यालयबाट अनुदान प्राप्त नगरेका कृषक समूह कृषि सहकारी र कृषि उद्यमी फर्महरूलाई विशेष प्राथमिकता दिइनेछ 2 मकै जोन रोल्पा र आलु जोन रोल्पाको हकमा जोन प्राविधिक एकाई रोल्पामा प्रस्ताव दर्ता गर्न सकिनेछ 3 अन्य कुरा प्रचलित कानून बमोजिम हुनेछ र रिट नपुगी र म्याद नागी प्राप्त निवेदन उप कुनै कारवाही हुने छैन 4 कार्यक्रमहरूको कार्यान्वयन परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन मिति 2081-16 बमोजिम हुनेछ साथै कार्यक्रम कार्यान्वयन अवधिमा उक्त म्यानुअल संशोधन भएमा वा यस सम्बन्धमा नेपाल सरकारको कुनै निर्णय तथा परिपत्र भएमा सोही बमोजिम हुनेछ
7: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई रुकुम पूर्व 0-88-413-114 विनोद शाही नाप्रास 97-4-79-30-917 जोन प्राविधिक इकाई रोल्पा 086-440-188 सन्तोष कोहार कृषि अधिकृत 98-578-26-188 सम्पर्क गर्न सक्नुहुनेछ
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई रुकुम पूर्वी भाग कार्यक्षेत्र रुकुम पूर्वी भाग र रोल्पा
9: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
10: मध्यवसिन विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ
9: पढाइ हुने संकाय र विषयहरू शिक्षण शास्त्र संकाय तर्फ, अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ, लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ, समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि

0: 103.140/.129.9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-9047 लेखा शाखा

0: के तपाईँ पाइल रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा समितिको पाइल्स उपचार केन्द्रमा गई ठुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, चिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, चमचमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दान,
0: रोग घोराइका संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराई दान।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095682605
0: र 98103940।
2: प्रथम रोल्पा जिल्ला विद्यालय स्तरीय कराते प्रतियोगिता 2083 स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित जिल्ला कराते महासंघ रोल्पाको आयोजनामा प्रथम रोल्पा जिल्ला विद्यालय स्तरीय कराते प्रतियोगिता यही मिति 2083 साल भदौ 12 गतेदेखि 14 गतेसम्म रोल्पा नगरपालिका चार लिबाङ रोल्पामा सञ्चालन हुन गइरहेको हुँदा उक्त प्रतियोगितामा सम्पूर्ण खेल प्रेमी, अभिभावक, विद्यार्थी तथा महानुभावहरूलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गरिदिनु हुन हार्दिक आमन्त्रण गर्दछौ। प्रतियोगितामा समावेश 14 समूह, क्याडेट समूह, पुरुष तर्फ 22 केजी, 27 केजी, 32 केजी, 37 केजी, 42 केजी र प्लस 47 केजी एकल काटा, महिला तर्फ 20 केजी, 25 केजी, 30 केजी, 35 केजी, 40 केजी र प्लस 45 केजी एकल काटा। जुनियर समूह पुरुष तर्फ 42 केजी, 47 केजी, 52 केजी, 57 केजी र 62 केजी एकल काटा, महिला तर्फ 40 केजी, 45 केजी, 50 केजी, 55 केजी र 60 केजी एकल काटा। विजय हुने खेलाडी तथा टिमहरूलाई प्रमाण पत्र, मेडल र ट्रफीको व्यवस्था गरिएको छ। थप जानकारीका लागि अध्यक्ष कृष्ण कुमार खतिमगर, मोबाइल 97464-17742, उपाध्यक्ष टिकाराम बुढा मगर, सम्पर्क मोबाइल नम्बर 98686-62173 र खेल संयोजक लोकेन्द्र खतिमगर, सम्पर्क मोबाइल नम्बर 98476-7381। खेलकुदले मिति 2083 साल भदौ 12 गतेदेखि 14 गतेसम्म, स्थान रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा, आयोजक जिल्ला कराते महासंघ रोल्पा।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
5: डाक्टर कमल लक्षण शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डिफोर पुरा रोग दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन ढाड कम्मर दुख्ने जोर्ने जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ
8: जेनरल मेडिसिन फिजिसियन

0: दुख्ने, विनस, नसा छेपेको र जोर्नी दुख्ने, रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
1: काउन्टल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथो, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858443173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले सारै दुःख दिया छ
1: हे काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाङ सहित गेट निर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छरसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
0: मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड बात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गड्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेट बाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
3: सूचना सूचना सूचना सूचना सूचना यही मिति 2083 साल आश्विन 12 गतेदेखि आश्विन 16 गतेसम्म नेपाल अर्थोपेडिक अस्पताल जोरपाची रोटरी क्लब अफ काठमाडौँ बेस्ट रोल्पा नगरपालिका र रोल्पा अस्पतालको संयुक्त आयोजनामा नेपाल अर्थोपेडिक अस्पताल जोरपाची काठमाडौँका वरिष्ठ हार जोड्ने विशेषज्ञहरूद्वारा रोल्पा अस्पताल रेउखामा हार जोड्ने सम्बन्धी निशुल्क शल्यक्रिया शिविर आयोजना हुन गइरहेकोले इच्छुक बिरामी तथा व्यक्तिहरूले समयमै सम्पर्क राखी सेवा लिनु अनुरोध गरिन्छ
4: शिविरमा उपलब्ध सेवाहरू
5: खुट्टाको पैताला फर्किएका
4: जन्मजात हात खुट्टा बाङ्गिएका
5: हात या खुट्टाका विकृति जन्ने समस्याहरू हात या खुट्टा भाँचिएका हात या खुट्टा भाँची बाङ्गिएर जोडिएका भाँचिएकोमा पापा या किला राखिएका छन् र त्यसलाई निकाल्नु परेमा हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्नु परेमा हातमा आगोले पोलेको
4: शिविर सञ्चालन हुने स्थान
5: रोल्पा अस्पताल रेउखा रोल्पा ओपिडी नाम दर्ता मिति 2083 साल असोज 12 गतेदेखि असोज 15 गतेसम्म समय बिहान 8 बजेदेखि दिउँसो 2 बजेसम्म शल्यक्रिया हुने

0: चलचला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: समुदायको आवाज।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्ने तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला, 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
7: 9556043234।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजुभाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 3739।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: होइन ए ठुल दाई, यस्तो पानी परेको बेलामा के बढाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल दाई, त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भनी दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

महिला अल्लाह घरे महिली र कैनीलाई पनि खबर गर्दियो भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथ लिनु पर्छ। हिउँ परेर तलबाट सामान आएन

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

0: का कोना हर।
1: World Inco Festivity Offer अब Pound House 1 वर्ष का 200 Mbps Internet और Net TV साथ में Dual Band Router Nokia Beacon 1.1 Mesh Router और Net TV Set Top Box मात्र रूप 12 से प्रति महीना में सर्थरू लागू होने चं छिटो बने गई World Link।
2: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
2: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
2: ल त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: समिचो 14 केमे बोदे लोटी परदिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हमरो
5: खै खै बहु कोई लोटी भर्दिलो
6: आंगी समिचो लोटी परदि उ छमतै गुदी
5: भर्दि आ भर्दि बा लोटी खले परदिम बा सैली मेसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिषय खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाै के पासवर्ड पिन खै मै आरि सुमी बैंक आफै बने आरि
7: सतर्कता न ठगदिप दे क्या बजेन।
8: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश।
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
10: Sincerely, it's your own Damoli FM 94.2 MHz.

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दमौली तनहुँले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65 025।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौं। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98 0 58 00 700,
0: 98 4 60 40 300 34।

0: बहिनी कहाँ जान लागो
1: घर
0: जान लाग्नु भएको
2: हजुर हो नि
0: समय खराब छ रात पनि लागिसक्यो उजेल नहुँदै हिँड्नु हुँदैन बरु रतन नाच्न है
1: हुन्छ

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: व्यास 4, मेन रोड, दमौली, तनहुँ।

डाक्टर विष्णु कुमार श्रेष्ठ, फोन 9816 16 13 26, 9843600056, 9819113527, 65565।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं।

0: गाउँमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ, सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौं, घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9858007000,
2: 9846040314।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665-63-715 र 9841-12-0740।

सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार 15,000, दोस्रो पुरस्कार 10,000, तेस्रो

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुब्दार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ, र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ, र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो, र शिवजी पार्वती महादेवहरूको आराधना गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ, र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढो टाढो जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच बनायौँ।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने, यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो, र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने, र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने,
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गर्दाखेरि पहिला मन्दिरकै गरिन्छ, हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरूलाई पनि पुरा गरिन्छ। र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको, जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ र सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला, तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहाँ हामीले चाहिँ यसको कामहरू गर्ने
0: अक्षकोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षकोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्ददातालाई यति नै चन्दा देऊ, यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्ददाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ, र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ, बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षकोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ एउटा।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने, दुईतिरबाट चाहिँ खोलो आएको छ, बिचमा ढुङ्गा छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ, र त्यसलाई चाहिँ अब दुईतिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ, र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ, र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ। र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा, हाम्रो टोलमा त्यही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ, तर चन्द्रदाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला. हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ. र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन् अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेको छन्. काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्दा चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ.
0: यसलाई एकपल्ट फेरि भन्नुहोस् कम्ती 50 लाखको 15 लाखभन्दा थोरै कम्ती 50 लाखको हुन्छ एकपल्ट
1: यसैलाई के भन्न सुरु गर्ने
0: होइन ल म ठिकै छ यो म नै गर्छु. महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्दादाताहरूसित कति दिनुहुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन. अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ. प्रचार प्रसार पनि केही कमी गरिएको छैन. छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरू कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत. अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो ऊ त लक्ष्य त. तर यो वर्षाको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ.
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ. हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ. र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ. र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ. हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ. यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटिएको छ.
0: 10 वटै पालिकाहरू
1: 10 वटा पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन. अलिक टाढा त होइन, हामी यता आबु खैरेनीसँगसम्म यता चाहिँ थरपुसम्म त्यहाँसम्म पुगिएको छ. हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन. र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ. नगरपालिका प्रमुखलाई प्लस वडाध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ.
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न.
1: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ. 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ. 10 बजे टाइम छ हाम्रो. त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभा कोर्समा आएर चाहिँ प्रणेत हुन्छौँ. कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनालाई आमन्त्रित गरिएको छ. सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् यसमा. र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजेबाट कार्यक्रम सुरु हुन्छ. 7 बजेबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजेसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ. र त्यसपछि 10 बजेबाट फेरि पछि 5 बजेसम्म चाहिँ प्रोग्राम हुन्छ. 5 बजेपछि फेरि 7 बजेसम्म चाहिँ एकछिन रोकिन्छ. त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजेबाट 10 बजेसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ. र एल्बम रूपले हाम्रो चाहिँ 3 गतेसम्म चल्छ. 3 गते चाहिँ हाम्रो लक्ष्य हुन्छ, प्रोग्राम छ. त्यसपछि
0: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ. यो कस्तो कार्यक्रम हो?
1: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन्. उहाँहरूले चाहिँ कस्तो किसिमबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरूले उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने, हामीले गर्ने होइन. यो चाहिँ गुरुजीहरूबाटै गराउने हो यसबाट.
0: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
1: सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचन वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ।
0: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथावाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
1: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको हो र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
0: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, 84 पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
1: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
0: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
1: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गर्न पाउनुहुन्छ, 84 पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँले तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
0: 7 बजेदेखि
1: बिहान 10 बजेसम्म
0: हरेक दिन
1: त्यही समय त्यसको लागि राखेको।
0: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
1: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने 400 माथिको रसिद काट्ने,
0: रसिदमाथि
1: सबैलाई रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 भन्दा माथिकोलाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
0: नाम वाचन गरिन्छ
1: उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 भन्दा माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई पाँच हजार भन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ अनि 10000 भन्दा माथिको 1 जनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15000 भन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखि त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 भन्दा माथिको इच्छाएका 2 जना व्यक्तिको चाहिँ
0: शिलालेखमा
1: नाम लेखिन्छ 50000 भन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ 75000 भन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
0: ल्याउनु
1: मन्दिरसम्म
0: महायज्ञसम्म
1: ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ ऊ छ अनि 1 लाखभन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर जात्रा साथ अबिर त्यहाँ के थप्यो अबिर जात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 1,25,000 भन्दा माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने त सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्योभन्दा के सम्मान गर्छ सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझ विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
0: स्थानीय आमा समूहको सक्रियतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
1: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ दिनुभएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ, होइन कोही अब उसमा पनि हुनुहुन्छ के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
0: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
1: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँको,
0: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
1: हाइवेसँगै जोडिएको
0: किन भन्दाखेरि हाइवेमा हिँड्ने मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
1: जान सक्ने अवस्था छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा, होइन अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा चाहिँ छिर्कानेश्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कानेश्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कड भनेको टुक्रा कपाल कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कड सर छिर्कड हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्कानेश्वर भनेर चाहिँ पहिलेदेखि चाहिँ छिर्कानेश्वर भएको हुनाले यसलाई छिर्कानेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानीको पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
0: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
1: मन्दिर त धेरै ठुलोमा छैन, चार आना यतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको, होइन त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ, अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवनले गरेको थियो अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रत बन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामी त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
0: महायज्ञमा तनावबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ, बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
1: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई हामीले
0: सबै व्यवस्था
1: मिलाएर हामी पठाउँछौँ।
0: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
1: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
0: सबै सहज छ,
1: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लगाएर बनाइएको छ। अलिअलि त्यहाँ हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नुपर्ने छ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरीबन भइसक्यो, 80%
0: 80%
1: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
0: स्थानीय जनप्रतिनिधि व्यवसाय संघ संस्था तथा सर्वसाधारणहरुको चाहिँ सहयोग यहाँहरुलाई चाहिँ राम्रो छ
1: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई त्यहाँ हेरेकदेख गर्नलाई जनप्रतिनिधिहरूले हामीले अनुगमन समितिमा राखिएको छ अनुगमन पनि गरिरहनु भएको छ के कति कामहरू भएको छ के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ हेर्नुहुन्छ काम गर्नुहुन्छ र जानुहुन्छ र सङ्घ संस्थाहरू त अब भैयाले सङ्घ संस्थाहरू त लागिपरेकै छन्
0: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ
1: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ पत्रकार पत्रबाट नि पत्रिकाहरू पनि निकालिएकै छन् र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
0: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ
1: प्रत्यक्ष प्रसार पनि हुन्छ त्यहाँ त्यहाँ हामीले चाहिँ जोडिसकेका छौँ आज त्यो जोड्दै वाइफाई जोड्दैछ आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ सात आठ दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ गर्न सकिन्छ गरिन्छ
0: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान भएको छ
1: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि अब धार्मिक पनि चाहियो हामी अधर्म गरेर चाहिँ नास्तिक भर बढ्न सकिन्छ धार्मिक पनि हो हामी अब पर्यटन पनि चाहियो हामीलाई पर्यटन पनि पर्यटकहरू पनि हाम्रो चाहिँ आवश्यक छ पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो चाहिँ मूल कर्तव्य नै हो हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ
0: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ
1: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ हामीले युट्युबहरू पनि हालिदिएका छौँ फेसबुकमा पनि हालेका छौँ एउटा ग्रुप पनि बनाइएको छ हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ खाता पनि हामीले हालिदिएका छौँ यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीलाई मलाई आशा लागेको छ
0: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ
1: एकदमै सहयोगको अपेक्षा गरिएको छ जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि आफ्नो गाउँठाउँको लागि विकासको लागि उहाँहरूले हेर्छु भन्ने भन्नु पनि भएको छ कतिपय अब हामी के गर्ने खोइ हामीले केही पनि पैसा हाल्न पाइएन केमा हाल्ने हामीले कसलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन त्यस्तो त अब दिला नदेला के होला होइन हामीलाई बिल पनि पाउनु पऱ्यो हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
0: बिल काटेर त्यसपछि
1: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँलाई चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छौँ
0: अन्त्यमा दमौली एफएम का श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ
1: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नुभएकै छ
0: फेसबुक
1: फेसबुकमा युट्युबमा टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ। र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
0: 4 गतिसम्म
1: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वर महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा मायाज्ञा चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
0: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
1: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो उसमा पनि यो महाज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
0: हस् हस्
1: नमस्कार।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 2719।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.
2: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
3: ल दाइ पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
2: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
3: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेल्स खुलेको छ नि। अनि नि फुललाई त्यहाँ त बाथरुम किचन कौशीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
2: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
3: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिजो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
2: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
3: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस्
2: त भन।
3: 98569747437।
2: फेरि एकपटक भन त।
3: 98569747।
4: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98063-44344।

0: फुलै पनि सँगै लिएर पठाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ता हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैंक को आड़े में मोबाइल नंबर 97।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम।

0: एक क्षेत्रमा रहेका साना तथा स्थानीय मुहानको संरक्षण गरेर स्थानीय उपभोक्तालाई खानेपानी सहज बनाउन थालिएको छ। इलाम सदरमुकामका लागि ल्याइएको शहरी खानेपानी आयोजना र बरबोटेकै लागि ल्याइएको मान्द्रेनी खानेपानी आयोजनाको समेत पानी नपुरेका स्थानमा स्थानीय मुहान संरक्षण गरिएको हो। यो वडामा अहिले 12 स्थानीय मुहानलाई संरक्षण गरेर पानी संकलन गरिएको छ। 20,000 देखि 50,000 लिटरसम्मका रिजर्भ ट्याङ्की निर्माण गरी उपभोक्तालाई पानी पुर्याइएको इलाम नगरपालिका 5 वडाध्यक्ष काजी बहादुर श्रेष्ठले बताउनुभयो। हामीले 350 धारा निर्माण गरेका छौं। अहिले घर घरमा धारा पुगेको छ। करिब 700-800 जनसंख्यालाई यो पानीले पुगेको छ। वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, 75 mmको पाइप 1.5 किलोमिटरसम्म मेन लाइनबाट बिछ्याइएको छ। धारासम्म जान 10 मिटर थप पाइप दिइएको छ। बाँकी होल खन्ने धारा निर्माण गर्न उपभोक्ताको लागत साझेदारीमा काम भएको छ। उपभोक्तालाई धारा निर्माणका लागि पनि एक बोरा सिमेन्ट र प्रति धारा 1,000 रूपियाँका दरले ओडाले उपलब्ध गराएको छ भने धारा निर्माण गर्न बालुवा र गिट्टीको जिम्मा भने उपभोक्तालाई दिइएको थियो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो हो नेपाली रेडियो।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाल चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ी पहिरोपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता, राहत सामग्री, प्राविधिक सहयोग र अरबौं रूपियाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको छ। उद्धार तथा राहतसँगै अबको सबैभन्दा ठूलो चुनौती पुनर्स्थापना र पुननिर्माण बन्ने देखिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणमा मात्रै 4-5 अर्ब अमेरिकी डलर खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यो रकम नेपालको वार्षिक अर्थतन्त्रको करिब 10% हाराहारी हो। पूर्ण क्षतिको मूल्याङ्कन अझै जारी रहेकाले वास्तविक आवश्यकता अझ बढ्न सक्ने देखिएको छ। यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा देशभित्रैबाट ठूलो रकम जम्मा भएको छ। पछिल्लो सार्वजनिक विवरण अनुसार कोषमा 4,38,08,52,252 रूपियाँ जम्मा भएको उल्लेख छ। यसअघि अर्थ मन्त्रालयले कोषमा आह्वानपछि 36 घण्टामै विभिन्न 10 वाणिज्य बैंकका खातामा 1,91,86,00,000 रूपियाँ भन्दा बढ़ी जम्मा भएको थियो। सरकारले संघीय निजामती कर्मचारीबाट समेत सहयोग जुटाउने निर्णय गरेको छ। भदौ महिनाको आधारभूत तलबबाट श्रेणी अनुसार 2-10 दिनसम्मको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। यसबाट संघीय सरकारी कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ संकलन हुने अनुमान छ। प्रदेश र स्थानीय तहका कर्मचारी तथा सार्वजनिक संस्थानलाई पनि सम्मान प्रकृतिको सहयोग गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय वित्तीय सहयोगतर्फ सबैभन्दा ठूलो प्रारम्भिक प्रतिबद्धता विश्व बैंकबाट 25 अर्ब रूपियाँसम्मको आपतकालीन सहायता हो। विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्नेलले उद्धार राहत तथा पुननिर्माणका लागि विभिन्न स्रोतबाट उक्त रकम परिचालन गर्न सकिने जानकारी नेपाललाई दिनुभएको छ। तत्काल राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट करोडौं डलर बराबरको प्रतिबद्धता आउँदै गर्दा दीर्घकालीन पुननिर्माणको आवश्यकता भने 4-5 अर्ब अमेरिकी डलरसम्म पुग्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थात् घोषणा भएको आपतकालीन सहायता र वास्तविक पुननिर्माण आवश्यकता एउटै होइन। सड़क पुल जलविद्युत विद्युत प्रसारण संचार निजी घर सरकारी कार्यालय विद्यालय स्वास्थ्य संस्था तथा व्यापारिक संरचना पुननिर्माण गर्न ठूलो रकम आवश्यक पर्नेछ। पुननिर्माणका लागि मात्रै 5 अर्ब डलर आवश्यक अरबौंको सहायता घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको छ।
0: दलदलबीच जीवितको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा माटो मुनि पुरिएकी 1-6 वर्षीय बालिकाको उद्धार भएको छ। खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले माटो मुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि खोतलेर उद्धार गरेको हो। उनी जस्तै रसुवा बाढ़ीका कारण पुरिएका र फँसेकाहरूको उद्धार जारी छ। भदौ 10 गते बिहान भोटेकोशीमा आएको बाढ़ीबाट रसुवा नुवाकोट धादिङदेखि चितवनसम्मका नागरिक प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार उद्धार कार्यमा गोताखोर भत्किएका भवनमा हुने खोज कुकुरको प्रयोगबाट गरिने खोज हेलिकप्टरमा झुण्डिएर गरिने लङ लाइन रेस्क्यू चिकित्सकीय टोली सहितका अनेकौं उपाय प्रयोग भएको छ। प्रभावित क्षेत्रमा धेरैतिर बिजुली छैन। घरमा फँसेका कतिपयले सम्पर्क गरेर पछि मोबाइलमा चार्ज सकिएको परिस्थिति पनि छ। यस्तोमा पनि लोकेशन ट्र्याक गर्दै उद्धार गरिएका छन्। उद्धारमा पुग्न पुलपुलेसा छैन। पीड़ितसँग सम्पर्क भएर वा केही शंका वा सूचना पाएर कुनै घरमा उद्धारका लागि पुग्दा दलदल छिचोल्नु पर्ने अवस्था छ। यस्तोमा सक्दो हेलिकप्टर प्रयोग गरिएको छ। यो खबरसँगै जमिन मुनि सब व्यवस्थापन शीर्षकमा खबर छ। लामो समयसम्म सब राखिरहँदा सड्न गल्न थालेका कारण व्यवस्थापनमा समस्या देखिएपछि पहिचान खुल्न नसकेका सबलाई देवघाटी स्थित जंगलमा व्यवस्थापन गर्ने सरकारको तयारी छ। चितवनमा हालसम्म फेला परेका 233 सब मध्ये 5 वटाको मात्र पहिचान खुलेको छ। पहिचान हुन नसकेका सब सड्न गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ़ेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सब व्यवस्थापनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सबलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पहिचान नखुलेका सबलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ। सब व्यवस्थापनका लागि आवश्यक ब्यागको अभाव नरहेको उहाँले बताउनुभयो। सबबाट दुर्गन्ध फैलिन थालेको तथा संक्रमणको जोखिम समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित र व्यवस्थित रूपमा सब व्यवस्थापन गर्न लागि हो उहाँले भन्नुभयो। यसका लागि भरतपुर महानगरपालिका 1 स्थित रामनगर देवघाट सड़क खण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ। मध्याह्न राष्ट्रिय दैनिकमा छापिएका खबर हुने।
2: त्यस्तै बाढ़ीले बगाएका मानिसको खोजी जारी छ। तर खोजीमा भेटिने शवको संख्या पनि बढ़िरहेको छ। नेपाल प्रहरीले अहिलेसम्म लगभग 700 जनाको शव फेला परेको जनाएको छ। तीमध्ये रसुवामा 13, नुवाकोटमा 41, तादिङमा 49, चितवनमा 248, गोर्खामा 54, तनहुमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 75 जनाको शव फेला परेको छ। बाढ़ीले बगाएर ल्याएको शवको चाप नदी तटीय जिल्लामा अर्को चुनौती बनेको छ। चितवनमा मात्रै त्रिशुली र नारायणी नदीबाट भेटिएका 100 शव व्यवस्थापन गर्नुपरेको छ। यसअघि शव गृहमा ठाउँ नपुगेपछि वैकल्पिक स्थानको व्यवस्था गर्नु परेको थियो। पछिल्लो विवरण अनुसार चितवनमा संकलित 233 शव मध्ये 8 वटा पहिचान भएका छन्। बाँकी शवको पहिचान प्रक्रिया जारी छ। पहिचान हुन नसकेका तथा व्यवहारिसे शवलाई व्यवस्थापन गर्नु अघि डीएनए नमूना संकलन, संकेत नम्बर र लेख राख्ने प्रक्रिया अपनाइने प्रशासनले जनाएको छ।
0: कान्तिपुर दैनिकमा घरमै पुरियो औषधि अस्पतालमा पनि अभाव सुत्केरी र दीर्घरोगी जोखिममा शीर्षकमा खबर छापिएको छ। त्रिशुली बजारकी देखा रेखा देवी गोसाई मधुमेह उच्च रक्तचाप र थाइराइडकी बिरामी हुन्। उनले लामो समयदेखि 3 वटै रोगका नियमित औषधि सेवन गर्दै आएकी थिइन्। 10 भदौमा बाढ़ीले घर बगाउँदा औषधि निकाल्न पाइनन्। अहिले औषधि टुटेको छ। रेखा देवीको परिवार त्रिशुली अस्पताल नजिकैको विस्थापित शिविरमा शरण लिएर बसेको छ। आमाले नियमित औषधि खानुपर्छ तर अस्पतालमा समेत औषधि छैन। रेखा देवीका छोरा रघुवीरले शनिबार भने आमाको औषधि छुटेको तीन दिन भइसक्यो, अब के पो गर्ने हो। समस्या यतिमा मात्र सीमित छैन, शिविरमै शरण लिइरहेकी बुहारी रघुवीरका भाइकी श्रीमतीलाई सुत्केरी व्यथाले च्याप्यो। त्रिशुली अस्पतालमा सुत्केरी हुन नसक्ने अवस्था आयो। काठमाडौँ लाने बाटो छैन। निकै हार गुहार गरेपछि शनिबार बिहान हेलिकप्टरबाट उद्धार गरेर थापाथली स्थित प्रसूति गृहमा लगिएको छ। भोटेकोशी बाढीबाट औषधि छुट्ने रेखादेवी मात्र छैनन्, विस्थापित मध्ये अधिकांश दीर्घ रोगीले खाने औषधि छुटेको छ। बाढीबाट विस्थापित भएकी ढुङ्गेकी कोपिला परियार आमा जुनकिरी सहित कोलनीमा बस्दै आएकी छिन्। परियारकी 62 वर्षीय आमा दमकी रोगी छन्। नियमित औषधि सेवन गर्नुपर्छ तर उनीसँग औषधि छैन। आमाले दुई तीन खाले औषधि खानुपर्छ, कोपिलाले भनिन् सबै औषधि पाइएको छैन। विस्थापितलाई राखिएको शिविरमा खानेपानी समेत समस्या रहेको उनले गुनासो गरिन्। न पैसा छ, न लाउने लुगा छ, न बजारमा केही पाइन्छ, उनले भनिन्। कोपिलाका 16 वर्षीय भाइ अविनाश र 43 वर्षीय भाउजू शान्ति बाढीमा परेर बेपत्ता छन्। चिकित्सकहरू दीर्घ रोगीले खाने औषधि छुटाउनै नमिल्ने बताउँछन्। त्रिशुली अस्पतालका फार्मासिस्ट महेश्वर यादवले उच्च रक्तचापका बिरामीले सेवन गर्ने एटिनोल लोसार्टान लगायतका औषधि नरहेको बताउनुभयो। घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घ रोगी जोखिममा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: नेपाल चीन सीमाना स्थित भोटेकोशी र लेहेन्दे खोलामा आएको बाढीबाट प्रभावितको खोजी उद्धार राहत तथा पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले 5 जिल्लाका 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर ती स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो। यसअघि मन्त्री परिषदको गत बुधबार बसेको बैठकले बाढी प्रभावित 3 जिल्लालाई विपद संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार राजपत्र मार्फत जिल्ला र स्थानीय तहको नाम समेत सार्वजनिक गरिएको छ। रसुवा, नुवाकोट र धादिङको 4-4 तथा गोरखाको 1 र तनहुको 2 स्थानीय तहलाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरिएको छ। रसुवाको उत्तर गया, गोसाईकुण्ड, कालिका र आमा छोदिङमो, नुवाकोटको विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर, धादिङको गल्छी, गजुरी, बेनीघाट, रोराङ र सिद्धलेक, गोर्खाको गण्डकी तथा तनहुको देवघाट र आबु खैरेनी संकटग्रस्त घोषणा भएका छन्। स्थानीय तहले पायो थप अधिकार शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
0: भोटेकुसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहायता जुटाउन दाता सम्मेलन आयोजना गर्नेबारे छलफल अघि बढ़ाएको छ। 2072 सालको भूकम्पपछि पनि नेपालले काठमाडौँमा अन्तर्राष्ट्रिय दात्री सम्मेलन आयोजना गरेको थियो। त्यसबेला दाताहरूबाट पुनर्निर्माणको लागि 4.10 अर्ब अमेरिकी डलर बराबर अनुदान तथा ऋण सहायताको प्रतिबद्धता आएको थियो। परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय बीच पुनर्निर्माणका लागि स्रोत जुटाउन दात्री सम्मेलन गर्ने कि भनेर छलफल अघि बढ़ेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, सम्भावित दात्री सम्मेलनबारे मन्त्री स्तरमै छलफल चलिरहेको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले कति क्षति पुर्याएको छ त्यो यकिन भइसकेको छैन। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भौतिक क्षति मात्र 2 खर्ब रूपैयाँ बराबर भएको प्रारम्भिक अनुमान प्रस्तुत गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री स्वर्णिम वाग्लेले बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि 4-5